कार वरन पेख असरूप सो एको एको शब्द विडाणी साच बिना सूचा को नाही नानक अकथ कहानी कित कित विद जग उपजय पुरखा कित कित दुख